0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: आप और हम वतन एक संग, नए रंग नई उमंग। समय नाजरीन, आप रेडियो हम वतन की उर्दू नशरियात बराह रास्त रेडियो वेस्टब्रो के स्टूडियो से और नई दुनिया के प्लेटफॉर्म से देख और सुन रहे हैं। आज 11 अक्टूबर इतवार का दिन है, 11:32 हो रहे हैं। रेडियो हम वतन अपनी नशरियात लेके हाजिर है। आज के प्रोग्राम कुछ यूँ हैं कि अभी चंद ही लम्हों के बाद बिस्मिल्लाह करा प्रोग्राम मैं आपका मेज़बान रज़ा मुस्तफ़ा लेके हाजिर होऊंगा। हसबे मामूल 12 बाशी के संग प्रोग्राम जनाब बाशी कुरैशी साहब और नसर मलिक साहब उस प्रोग्राम को लेके आएंगे, और 1 खट्टी मीठी बातें लेके जनाब जफर शेख आएंगे। आज उनके स्टूडियो में मेहमान कौन होंगे ये हम उन्हीं के प्रोग्राम में जानेंगे। तो समीन नाजरीन चलते हैं स्टूडियो में। मेरे साथ जनाब बाशी कुरैशी साहब हैं और इस हफ्ते की चंद खबरें जो हैं वो बातें जो हैं वो करते हैं जनाब बाशी कुरैशी साहब के। बाशी साहब आपका शुक्रिया, आपने जो है वो वक्त दिया। तो चलते हैं बाशी साहब, 5 अक्टूबर को इमरान ख़ान साहब की जो है वो 74वीं सालगिरह थी, और इमरान ख़ान साहब जो हैं वो पाकिस्तान तहरीक इंसाफ के चेयरमैन और उसके बानी भी हैं। इमरान ख़ान साहब जो हैं वो एक ऐसे लीडर हैं जिन्होंने तकरीबन अब से 25-30 साल जो है वो स्ट्रगल की पाकिस्तान की सियासत में। एक क्रिकेटर थे और उन्होंने 1992 में पाकिस्तान को जो है वर्ल्ड कप जितवा के दिया। अब तो 1992 कहाँ और 2026 कहाँ, लेकिन वो आज भी जो है वो अपने क्रिकेट की वजह से जो है वो ज़्यादा मकबूल हैं। अपने दौर में एक बादशाह की तरह उन्होंने अपनी ज़िंदगी गुजारी, फिर वो सियासत में आए। सियासत में उनके साथ पिछले जो 2018 में जो उनको हुकूमत मिली, हमने उसमें देखा कि पाकिस्तान के क्या हालात थे। उसमें इंडिया के साथ भी हमारी कुछ झड़पें हुई, उसके साथ कोविड का भी जो दौर था उसको भी उन्होंने किस तरह हैंडल किया, और पाकिस्तान में मुईशत वगैरह जो है वो किस तरह जो है फ़रोग पा रही थी। लेकिन फिर हमने सडनली देखा कि एक अदम अतमाद आता है उसमें, और उनसे जो है उनकी हुकूमत जो है वो छीन ली जाती है। उसके बाद उन पर जो है बहुत से केसेस जो हैं वो बनाए जाते हैं, और वो आज भी जो है वो जेल में हैं। तो बाशी कुरैशी साहब, ये थोड़ा सा था जो इमरान ख़ान साहब के हवाले से कि इमरान ख़ान साहब जो हैं वो कौन है। बाशी साहब, उनकी सालगिरह जो है वो 5 अक्टूबर को थी, और इस वक्त पाकिस्तान में जो है वो PTI ने जो है वो एक धरने का भी जो है वो ऐलान किया हुआ है उसमें भी। तो क्या पाकिस्तान में PTI ने इमरान ख़ान साहब की सालगिरह मनाई?
2: अब उसको तो काफ़ी दिन हो गए हैं, क्योंकि आप जैसे अभी आपने ख़ुद कहा है कि वो पिछले 3 साल से जेल में हैं, लेकिन वो जहाँ भी हैं बहुत से उनके करोड़ों उनके चाहने वाले और उनके फॉलोअर जो हैं उनके लिए नेक ख्वाहिशात तो तमन्ना रखते हैं। और हम भी रेडियो हम वतन की तरफ से, मैं समझता हूँ हम ज़ाती तौर पर, आप और मैं और बहुत से लोग जो हैं जो जमहूरियत पसंद हैं, जो चाहते हैं मुल्क में अमन हो, मुल्क में जमहूरियत हो, हम ख़ुद इमरान ख़ान साहब को सालगिरह मुबारक तो कह सकते हैं यहाँ पे, खा वो जेल में हैं। और जैसे अभी आपने कहा, उन पे तकरीबन 300 से ज़्यादा मुकदमात हैं, जिसमें दहशतगर्दी का भी एक मुकदमा है जो हर शख्स की समझ से बाहर है। मैं इंटरनेशनल मीडिया पे काफ़ी नज़र रखता हूँ, तो आप यकीन कीजिए कि हर तरफ से इमरान ख़ान साहब के हक़ में आवाज़ उठ रही है, और पाकिस्तान पे बहुत तनकीद हो रही है। और ये जो तनकीद है उससे पाकिस्तान में ख़ुद बेचैनी पाई जा रही है। तो अभी जैसे अभी आप फरमा रहे थे कि हुकूमत जो है वो खैबर पख्तूनख्वा में हंगामी हालात नाफिज करना चाहती है, क्योंकि वो उनके काबू में हालात आ नहीं रहे। PTI जो है वो पूरे पाकिस्तान में जलसे करा रही है, और वो चाहते हैं कि किसी न किसी तरीके से हुकूमत पे प्रेशर डाला जाए। लेकिन उसके साथ साथ आप ये भी समझते हैं कि पाकिस्तान में कुछ ऐसे खुदगर्ज़ लोग हैं जो पाकिस्तान की सलामियत को बहाना बना के वो जो है वो हर वो हरकत कर रहे हैं जो सलामती पाकिस्तान की सलामती की मुखालफ है। मैं चंद रोज़ पहले YouTube पे एक प्रेस कॉन्फ्रेंस देख रहा था जो ISPR ने की थी, उसमें जनरल शरीफ जो है उसके डायरेक्टर हैं, वो बहुत इंटरनेशनल जर्नलिस्ट थे, पाकिस्तानी जर्नलिस्ट पे, तो वो इमरान ख़ान साहब का नाम नहीं ले रहे थे। वो ये कह रहे थे वो ये करता है और वो करता है, उसने पाकिस्तान की तारीख में जो है सबसे ज़्यादा लाकानूनी फैलाई है वो किया। तो एक पाकिस्तानी जर्नलिस्ट हैं मंसूर अली ख़ान, मैं उनको ज़ाती तौर पर पसंद नहीं करता क्योंकि वो भी काफ़ी डंडी मारते हैं, लेकिन उस प्रेस कॉन्फ्रेंस में जिन्होंने बात की वो बहुत काबिल तारीफ़ है। उन्होंने जनरल साहब से कहा कि मुझे ये आप बताइए कि वो कौन है, वो जो आप लफ्ज़ वो जो इस्तेमाल कर रहे हैं ये तो इमरान ख़ान साहब की बात कर रहे हैं, आप नाम क्यों नहीं लेते? आप वो मुल्क का सबसे बड़ा लीडर है, सबसे पॉपुलर लीडर है, सबसे बड़ी पार्टी का वो चेयरमैन है और आप उसको कह रहे हैं वो ये करता है, आप उसका नाम लें, सीधी तरह बात करें खुल के। तो जनरल शरीफ जो हैं उनके चेहरे पे काफ़ी गुस्सा था लेकिन वो कुछ कर नहीं सकते थे वहाँ, तो वो हमेशा वो जैसे उल्टी बातें बहाने बना के वो उस चीज़ को पेश करते हैं। फिर मंसूर अली ख़ान ने एक और बड़ी खूबसूरत, उसने कहा अगर आप ये समझते हैं कि इमरान ख़ान साहब तफरका फैलाते हैं और पाकिस्तान के मुखलिस नहीं हैं तो इसका मकसद है कि फिर अवाम उसको पसंद नहीं करते होंगे, आप इलेक्शन करा लें, दूध का दूध पानी का पानी हो जाएगा, आप देख लें कि कौन जीता है कौन नहीं जीता। तो उस पर वो कहने लगा इलेक्शन कराना हमारा काम नहीं है और वो ये फिर वो ऐसे ही बहाने बनाने
1: हमारा सियासत से कोई तल्लुक
2: नहीं। हमारा वो हमेशा
1: बड़े मज़े की बात है ना कि हर दूसरे हफ्ते आके इनको जो है वो बताना पड़ता है कि जी पाकिस्तान फौज का जो है वो सियासत से कोई तल्लुक नहीं है।
2: देखिए जब वो कहते हैं कि जब झूठ बोलो तो इस तरह बोलो कि वो सच लगे, और वो फिर उसके लिए फिर इंसान को बेशरम होना पड़ता है। आप बार बार जब झूठ बोलते हैं ना, दसवीं बार लोग कहते हैं शायद ये ठीक ही कह रहा है क्योंकि जो ये बात दोहरा रहा है, चलिए उसको छोड़ देते हैं। लेकिन जैसे अब आपने भी कहा है कि इमरान ख़ान साहब को सालगिरह मुबारक, और उम्मीद है कि उनको जो है रहाई मिल जाएगी। लेकिन उन्होंने अभी चंद दिनों पहले एक बात निकली उनकी जेल से, उन्होंने ये कहा कि देखें मैं 3 साल से यहाँ बैठा हूँ, मेरी सेहत पे असर हुआ है, सब कुछ हुआ है, अब आगे ये क्या कर लेंगे, बस और कुछ नहीं कर सकते ये, तो मैं इधर ही ठीक हूँ, कोई बात नहीं, रख लो मुझे रखना है, कब तक तुम रखोगे। तो ये बात उनकी दुरुस्त है, लेकिन फिर भी बड़ी अच्छी बात होती कि उनको मौका मिलता वो आज़ादी से अपने मुल्क में अपनी बात कर सकते, और अगर लोग उनको पसंद नहीं करते तो उनको जो है वो डिस्कार्ड कर देंगे।
1: अच्छा बशीर साहब, अभी हम क्या कहते हैं शहबाज गिल साहब का जो है वो वीलॉग सुन रहे थे
2: जी,
1: और उन्होंने फरमाया कि इंडिया में भी बहुत बड़ा एहतजाज हुआ है,
2: हो रहा है, अभी भी हो रहा
1: जी,
2: है
1: तो, लेकिन वहाँ पे भी जो है उस तरह लाठी चार्ज वगैरह नहीं हुआ, कुछ जो लोगों को उठा के जेल में डाल दिया गया, फिर उनको छोड़ भी दिया गया, लेकिन कुछ
2: नहीं। लाठी चार्ज पहले जब उन्होंने शुरू किया था चंद महीने पहले, बहुत मारा लड़के बच्चों को, जब वो काकरोच जनता पार्टी ने जब पहला पार्लियामेंट जंतर मंतर के बाद जो किया उन पर बहुत बल्कि गोलियां मारी गई हैं उनको, वो जो छर्रे वाली बंदूक होती है, तो जुल्म उन्होंने बहुत किया। उसके बाद वज़ीर तालीम जो है इंडिया के उनको जो है इस्तीफ़ा देना पड़ा। अब वो जो एहतजाज है वो काकरोच पार्टी के हाथ से निकल के स्टूडेंट ने जो है अपने हाथ में ले ली है। कल मैंने देखा है ध्रुव राठी जो है ना वो जो यूट्यूबर है उनको भी गिरफ्तार कर लिया, क्योंकि वो आए हुए थे इंडिया और उन्होंने एक जलसे से खिताब किया। राहुल गांधी जो है वो भी अब आगे हैं, तो ये तहरीक बहुत ऐसा ऐसा बढ़ रही है।
1: तो बशीर साहब जो शहबाज गिल साहब अपने व्लॉग में कह रहे थे वो कहते हैं कि जिस तरह पाकिस्तान में 26 नवंबर को जो है वो सीधी गोलियां जो हैं वो लोगों को मारी गई, इस तरह का यानी इंडिया में माहौल नहीं, लेकिन यूनाइटेड नेशन और पूरा जो वेस्टर्न मीडिया है उन्होंने कहा है कि जी इन लोगों को छोड़ें और ये आप गलत कर रहे हैं, लेकिन पाकिस्तान में जो हो रहा है उसके हवाले से जो है वो आपकी जो यूनाइटेड नेशन वगैरह जो है वो उस तरह आवाज़ نہیں اٹھاتے عمران خان صاحب یا پی ٹی آئی کے لوگوں کے لیے؟
2: نہیں, یہ آپ کی بات ایک طرح سے ٹھیک بھی ہے, لیکن میں جیسے میں نے کہا کہ میں عالمی میڈیا پہ کافی نظر رکھتا ہوں, بہت سے ممالک میں آفیشلی نہ ہو, این جی اوز کی طرف سے, ہیومن رائٹ آرگنائزیشن کی طرف سے, ایمنسٹی انٹرنیشنل کی طرف سے, بلکہ یونائٹیڈ نیشن کے اندر خود ایک دو دفعہ ذکر ہوا ہے ان کا. اور یہ لیکن پرابلم یہ ہے کہ جب تک پاکستان میں ملٹری جو ہے بالکل اقتدار میں بیٹھی ہوئی, انڈیا میں یہ بات نہیں ہے, تب تک بڑا مشکل ہے. اگر دیکھیں, اگر شریف فیملی اگر ان کو چھوڑنا بھی چاہتی ہو, یا یہ جو حکومت ہے جو فارم 47 والی, فوج کبھی نہیں مانے گی اس چیز کو. بات جو ہے وہ فوج کی ہے, اس حکومت کی بات نہیں ہے. اور پھر یہ, پھر ہم ہمیشہ بات کرتے ہیں کہ یہ کیسی بات ہے کہ دوسرے ممالک میں, نیپال میں, سری لنکا میں, اب انڈیا میں انتخاب, وہ جو وہاں پہ بہت احتجاج ہوئے ہیں, پاکستان میں ہم جو ہے نا کچھ بحث ہیں, اور اس کے کافی وجوہات ہیں, لیکن ہم اس میں جانا نہیں چاہتے ہیں, تھوڑا سا ہم آگے بڑھتے ہیں, کچھ جی کافی اور چیزیں ہیں.
1: بھائی صاحب, اسی طرح جو ہے کیا کہتے ہیں, 7 اکتوبر 2023 میں,
2: جی
1: آج سے 3 سال پہلے,
2: جی
1: حماس نے جو وہاں پہ
2: اسرائیل پہ جو انہوں نے اٹیک کیا تھا,
1: یا کچھ لوگوں کو جو ہے وہ اغوا کر لیا تھا, اور پھر ان پہ تشدد بھی کیا,
2: 1200 لوگ مر بھی گئے تھے
1: اس کے بعد جو ہے, اب 3 سال ہو گئے ہیں وہاں پہ, جس طرح فلسطینیوں کے ساتھ غزہ میں جو سلوک ہوا ہے, ابھی تو خیر یعنی انٹرنیشنل میڈیا میں اس طرح خبریں نہیں دی جاتی, یہ جب سے مسٹر ٹرمپ صاحب آئے ہیں اور انہوں نے ایک صلح کا جو ہے وہ سیز فائر کروایا تھا, لیکن میرے خیال میں ابھی بھی وہاں پہ اسی طرح جو ہے وہ ظلم ہو رہا ہے, ان کے پاس کھانے کو نہیں ہے, پینے کو نہیں ہے. اور بلکہ کل جو ہے وہ کوپن ہیگن میں ایک بہت بڑا ڈیمونسٹریشن بھی ہوا, جس میں تقریباً کہا جاتا ہے کہ 10,000 کے قریب جو ہیں وہ لوگ سڑکوں پہ نکلے.
2: جی ہاں بالکل, یہ دیکھیے 7 اکتوبر 2023 یہ جو ہوا ہے نا, اس کے دو پہلو ہیں. ایک پہلو یہ ہے کہ اگر ایک قوم کو, ایک عوام کو, ایک نیشن کو آپ کنسنٹریشن کیمپ میں رکھیں گے, نہ وہاں سے کوئی باہر جا سکتا ہے نہ اندر جا سکتا ہے, تو وہ پھر آخر میں وہ لوگ اتنے تنگ آ جاتے ہیں, خاص طور پہ ینگ جنریشن, وہ کچھ نہ کچھ کرنے جو کرنا چاہتے ہیں. اب خبریں یہ آ رہی ہیں کہ یہ جو اٹیک ہوا ہے, اس کا ایجپٹ نے بھی اور قطر نے بھی نتنیاہو کی حکومت کو ایک ہفتہ پہلے بتا دیا تھا کہ یہ ہونے والا ہے, بلکہ یہاں تک کہا جاتا ہے کہ سی آئی اے کو بھی پتہ تھا کہ یہ ہونے والا ہے, کیونکہ وہ ان کی نظر تو رکھتے ہیں. وہ نیتن یاہو نے, کیونکہ وہ سیاسی طور پہ بہت کمزور تھا اس وقت, تو اس نے یہ ہونے دیا, بلکہ یہاں تک کہا جاتا ہے کہ وہ جو 1200 لوگ مرے ہیں اسرائیل میں, اس میں کافی لوگ اسرائیل کے اپنے ہیلی کاپٹر کی شوٹنگ وجہ سے مرے ہیں, کیونکہ ان کا ایک ہینی بال ڈاکٹرن ہے, وہ کبھی بھی نہیں چاہتے کہ کسی اسرائیلی کو اغوا کر کے اور پھر اس کو بہانہ بنا کے فلسطینیوں کو چھڑایا جائے. تو وہ کہتے ہیں کہ ہم بہتر ہے کہ ہم ان کو خود ہی مار دیں, لیکن یہ جو ہے اغوا نہ ہو. یہ خیر ایک, اور اب الیکشن وہاں پہ ہو رہا ہے اس مہینے, تو وہاں پہ بڑا پرابلم ہوا ہے, کیونکہ نتن یاہو جو اس مصیبت میں ہے کہ اب پتہ چل رہا ہے کہ اس نے خود اس چیز کو جو ہونے دیا, فوج کو اس نے حکم نہیں دیا کہ تم نظر رکھو اس پہ, اور اتنی آسانی سے وہ نوجوان لڑکے جو ہے حماس کے اندر آ گئے, اور انہوں نے جہاں پہ وہ کیا اس کا, میں خود اس کو کنڈیم کرتا ہوں. لیکن ساتھ ساتھ یہ بھی بات درست ہے کہ اس کے بعد جو اسرائیل نے غزہ میں کیا وہ جینوسائڈ ہے, اور ابھی تو اس کے بارے میں آپ کو خود پتہ ہے کہ یونائٹیڈ نیشن نوبل پیس کمیٹی جو ہے, اس کے علاوہ یونائٹیڈ نیشن کے حکمران نے, بہت سی انٹرنیشنل آرگنائزیشن نے کنڈیم کیا اس چیز کو کہ پچھلے 3 سال سے وہاں پہ لوگ بھوکے مر رہے ہیں, پورا غزہ تباہ ہو گیا, یونیورسٹیز تباہ ہو گئی ہیں, اسکول تباہ ہو گئے ہیں, ہاسپٹل, وہاں پہ کوئی چیز جو ہے وہ نہیں بچی. اور ابھی 1 سال سے وہاں پہ جو سیز فائر ہوئی ہے, اس کے باوجود تقریباً 1500 فلسطینیوں کو جو ہے اسرائیل نے جو شہید کر دیا. ایک اور چیز میں آپ کو بتانا چلوں کہ یہ جو حماس کا جو 7 اکتوبر 2023 جو ایونٹ ہے, اب آپ اسرائیلی جو لوگوں سے بات کریں یا زہانی سے, وہ ہر چیز کو 7 اکتوبر 2023 سے آگے لے کر جاتے ہیں. ان سے اگر پوچھو کہ بھیا 1948 سے لے کے 2023 تک ہزاروں فلسطینین غازہ میں مار دیے ہیں اسرائیل نے, تو اس کی تم بات نہیں کرتے, لیکن ان 1200 لوگوں کی بات کرتے ہو جو حماس نے مار دی ہیں. اور پھر اس کے بعد اچھا ایک اور بات ابھی سامنے آئی ہے کہ ہم جو حماس نے جو وہاں سے قیدی لیے تھے, جو ہاسٹیجز لیے تھے, ان کو بھی نتنیاہو نے چھڑانے کی زیادہ کوشش نہیں کی. وہ اس چیز میں زیادہ خوش تھا کہ وہاں پہ حملے کر کے غازہ کو تباہ کر دیا جائے اور غازہ کی جو لوگوں کو مارا جائے. 74,000 لوگ جو ہیں پچھلے 3 سال میں غازہ میں مرے ہیں اور تقریباً 250,000 لوگ بہت زخمی ہیں. 10-12,000 وہ جو ملبہ ہے نا, جو بلڈنگیں ٹوٹی ان کے نیچے دفن ہیں. تو یہ بات جو ہے بہت میں سمجھتا ہوں دکھ والی بات ہے کہ کچھ ممالک جس میں ہمارا ڈنمارک بھی شامل ہے, وہ جو ہے اسرائیل کی مدد کرتے رہے ہیں. لیکن اس کا رضا ایک پہلو جو ہے جس کو میں مثبت سمجھتا ہوں, تباہی بہت ہوئی ہے غزہ کی, لیکن اس تباہی کا ایک مثبت پہلو یہ ہے کہ پوری دنیا پہ اسرائیل کے خلاف نفرت پھیل گئی ہے.
1: اور پہلے جو لوگ اسرائیل کے ساتھ تھے وہ اب ان کے خلاف, اور بلکہ اب تو کہا جاتا ہے کہ اسرائیل جو ہے اور اس کی لابیز جو ہیں وہ بہت سارا پیسہ انویسٹ کر رہے ہیں لوگوں میں کہ وہ اسرائیل کا جو امیج جو ہے وہ اچھا پیش کریں.
2: وہ ایک موومنٹ ہے, وہ کہتے ہیں ہسبارہ موومنٹ ہیبرو میں ہے. وہ کمپین کرتے ہیں اپنے موقف کو آگے بڑھانے کے لیے. لیکن اگر آپ سوشل میڈیا پہ جائیں یا یوٹیوب وغیرہ پہ جائیں تو دیکھیں, ڈنمارک جیسا ملک جس میں ہماری حکومت اور ہمارے سارے وزیر اسرائیل کی سپورٹ کرتے ہیں, 60% ڈینش لوگ جو ہیں اب اسرائیل سے نفرت کرتے ہیں. اسی طرح امریکہ میں ہے, اسی طرح انگلینڈ میں ان کی ایک پارٹی ہے گرین پارٹی, انہوں نے زائنزم کو ریسزم قرار دے دیا ہے. تو یہ جو کچھ ہو رہا ہے پوری دنیا میں, اسرائیل بالکل اکیلا رہ گیا. تو آپ کو یہ پتہ ہونا چاہیے کہ ایک ملک جو ہے وہ ایک جزیرہ نہیں ہوتا, ایک ملک کے تعلقات ہوتے ہیں مختلف ممالک سے, ان کی ٹریڈ ہوتی ہے, اور ان پہ اب یورپین یونین نے پابندی لگائی ہے کہ جو چیزیں اسرائیل ویسٹ بینک کے علاقے میں پروڈیوس کر کے بیچتا ہے اس پہ پابندی لگا دی ہے, جو سیٹلر جو ظلم کرتے ہیں اس پہ. تو یہ چیزیں جو ہیں ایک سائڈ افیکٹ جو ہوا ہے. میں سمجھتا ہوں کہ فلسطین کا مسئلہ جو ٹیبل پہ آ گیا ہے یہ سب سے بڑا فائدہ ہوا میری نظر میں.
1: بشیر صاحب ابھی آپ نے کہا کہ 60% جو ڈنمارک کی عوام ہے جو ہے وہ فلسطین کے ساتھ ہیں.
2: ابھی 3 دن پہلے نہیں, فلسطین کے ساتھ نہیں ہے, وہ اسرائیل کو کنڈیم کر رہے ہیں کہ یہ جینوسائڈ کیا انہوں نے.
1: حکومتیں جو ہوتی ہیں, جو جمہوری حکومتیں جو لوگ ان کو ووٹ دیتے ہیں, تو کیا جو ہماری پرائم منسٹر یا ان کی جو حکومت ہے اس وقت, کیا ان کو نظر نہیں آتا کہ مور دین ہاف پیپل جو ہے وہ ڈنمارک کی وہ اسرائیل کو پسند نہیں کرتے؟ اور
2: اس لیے تو وہ اسلام کو گالیاں دیتی ہے, اس لیے تو اسلام کو برا بھلا کہتی ہے, کیونکہ اس نے فلسطین کے مسئلے کو یہاں پہ رہنے والے مسلمان ہیں ان کے ساتھ نتھی کر دیا ہے. آپ دیکھیں جب وہ باتیں کرتی ہیں کہ اس مسلمان ہمارے لیے پرابلم پیدا کرتے ہیں, مسلمان یہ کرتے ہیں, مسلمان وہ کرتے ہیں, تو وہ چاہتی ہے کسی نہ کسی طریقے سے عوام کو یہ باور کرایا جائے کہ اسرائیل اور فلسطین کا مسئلہ جو ہے یہ ایک ریلیجیس مسئلہ ہے اور ہمیں اس لیے اسرائیل کا ساتھ دینا چاہیے. لیکن جیسے میں نے پہلے کہا کہ اب لوگ سمجھدار ہو گئے ہیں. ڈنمارک میں پچھلے 3 سال سے آلموسٹ ہر ہفتے بڑی بڑی ڈیمانسٹریشن, ایک تو ڈیمانسٹریشن اتنی بڑی تھی کہ اس میں 60,000 لوگوں نے حصہ لیا تھا. آپ کو یاد ہوگا ڈنمارک کی تاریخ میں بہت کم ایسی ڈیمانسٹریشن ہوئی ہیں جس میں اتنے لوگوں نے حصہ لیا. تو یہ اب جو ہو گیا ہے, اب فلسطین کا مسئلہ جو ہے وہ اب سامنے آ گیا, آپ اس کو چھپا نہیں سکتے.
1: بچ صاحب ابھی آپ جو ہے وہ حال ہی میں پولینڈ گئے ہوئے تھے, وہاں پہ آپ کی جو ایک آرگنائزیشن ہے او ایس سی ای,
2: نہیں امیس, ہماری آرگنائزیشن کا نام ہے امیسکو.
1: اب اس کو
2: او ایس سی جو ہے وہ گورنمنٹس, مختلف گورنمنٹس کا ادارہ ہے.
1: جی تو وہاں پہ بتائیے گا کہ یہ جو اسلام فوبیا کے حوالے سے وہاں پہ جو کانفرنس ہوئی اس میں کیا, جو یورپ ہے خاص طور پہ اس کے حوالے سے کیا باتیں ہوئیں, کیا جو اسلاموفوبیا بڑھتا ہوا اس کو کس طرح یہ جو روکا جا سکتا ہے؟
2: جی وہ ایسے ہے کہ او ایس سی جو ہے آرگنائزیشن آف سیکیورٹی اینڈ اکنامک ڈیولپمنٹ، یہ ایک ایسی آرگنائزیشن ہے جو جس میں پورے یورپ کے ممالک ہیں، رشیا بھی ہے، دوسرے قازقستان وغیرہ وہ ممالک ہیں، امریکہ ہے، کینیڈا ہے، تو اس میں تقریباً 50 سے زیادہ ممالک ہیں، دنیا کا سیکنڈ لارجسٹ کلیکشن آف کنٹریز ہے. تو وہ ہر سال وارسا میں ان کا ہیڈ آفس ہے، وہ وارسا میں اور ویانا میں. تو وارسا میں جو ان کا ہیڈ آفس ہے وہ ہمیشہ ایک سال، ہر سال ایک دفعہ ایک ہفتے کی کانفرنسز ہوتی ہیں، اس میں انسانی حقوق کی بات ہوتی ہے، اینٹی سیمیٹزم، اسلاموفوبیا، کرسچینٹی کے خلاف نفرت، اس چیز کے اوپر جو ہے وہ مختلف ایونٹ ہوتے ہیں. تو ہماری جو آرگنائزیشن ہے امسکو، یورپین مسلم انیشیٹو فار سوشل کوہیژن، ہم نے وہاں پہ ایک سائڈ ایونٹ رکھا اور اس میں ہم نے اس چیز پہ زور دیا کہ سیاستدان اور میڈیا جو کچھ کہتا ہے اس کے اثرات کیا ہیں اور اس کو کیسے روکا جائے اور اس کی جو اکاؤنٹیبلٹی ہے وہ کیسے کی جائے. تو وہاں پہ پورے سارے ممالک کے امبیسڈر وہاں بھی آئے ہوتے ہیں، وہ بیٹھے ہوتے ہیں وہ اس بڑی بڑی کانفرنسز میں. آپ کو 3 منٹ ملتے ہیں، آپ جو کہنا چاہتے ہیں وہاں پہ کہیں. تو وہاں بھی ہم نے اپنی جو ہے موقف پیش کیا. ہم ان سے یہ کہہ رہے تھے کہ ہم آپ کو اس یہ نہیں منع کرتے کہ آپ مسلمانوں کو یا اسلام کو تنقید کریں یا برا بھلا کہیں، یہ آپ کا حق ہے تنقید کریں، لیکن آپ اس چیز کو خیال رکھیں کہ جب سیاستدان کوئی لفظ استعمال کرتا ہے تو اس کا اثر سوسائٹی پہ پڑتا ہے، اور اس سوسائٹی میں جس میں پہلے سے مسلمانوں کے خلاف نفرت بڑی ہوئی ہے، تو آپ اس چیز کو ذرا خیال رکھیں کہ مثلا ہماری جو وزیراعظم ہیں وہ ہمیشہ جب بات کرتی ہیں تو وہ مسلمانوں کو برا بھلا کہتی ہیں. وہ یہ نہیں سوچتی کہ وہ صرف ڈینشوں کی پرائم منسٹر نہیں ہیں، وہ سارے جو لوگ یہاں پہ اس ملک میں رہتے ہیں ان سب کی پرائم منسٹر ہیں، اور ان کو اس چیز کا خیال رکھنا چاہیے، لیکن وہ نہیں کرتی. لیکن ہماری کانفرنس نے اسٹیٹسمنٹ بھی دی ہیں، اور وہاں پہ مختلف منسٹرز وغیرہ سے بھی ملاقاتیں کی ہیں، اور ان کو یہ بتایا کہ یہ جو ہے جو اسلاموفوبیا بہت بڑھ رہا ہے. ایک مزے کی بات بتاؤں آپ کو، امریکن امبیسڈر جو تھے انہوں نے اپنی تقریر میں صرف اینٹی سیمیٹزم کی بات کی، اور کرسچن کے خلاف جو پرابلم ہے مسلمان ملکوں میں اس کی بات کی، لیکن نمبر 2 جو تھی وہ ٹرکش امبیسڈر تھی، انہوں نے امریکن کا نام لیے بغیر ان کو بڑا جھاڑا. اس نے کہا کہ اگر یورپ میں اس وقت سب سے بڑا مسئلہ ہے تو وہ مسلمانوں کے خلاف تعصب ہے اور نفرت ہے، اور اس چیز کو آپ کو سوچنا چاہیے. ایک میں اور بات آپ سے عرض کرنا چاہتا ہوں، وارسا میں ایک جگہ ہے جس کو کہتے ہیں جوئش گیتھو، کیونکہ جب نازیز نے وہاں پہ حکومت کی تھی تو انہوں نے بہت سے جیوز کو کنسنٹریشن کیمپ میں جو ہے، اس وقت تقریباً 2 ملین سے زیادہ جیوز لوگ جو ہیں پولینڈ میں رہتے تھے، ان پہ بڑے ظلم ہوئے. لیکن میں نے اپنی آرگنائزیشن کے کچھ لوگوں کو ساتھ لے کے ہم وہاں پہ گئے. وہ ایک چھوٹا سا دیوار کا حصہ ہے جو کہ باقی رہ گیا، باقی سب وہ علاقہ جرمنوں نے تباہ کر دیا تھا. تو وہاں پہ ہم نے کھڑے ہو کے سب ان لوگوں کے لیے جن پہ ظلم ہو رہے ہیں، خواہ وہ فلسطینین ہوں، خواہ وہ 1945 میں جو جوئش منورٹی کے ساتھ ظلم ہوئے، یا پاکستان میں جو ظلم ہو رہے ہیں، یا کسی جگہ پہ، اس کے لیے ہم نے دعائے خیر کی، اور ہم نے وہاں پہ کھڑے ہو کے یہی کوشش کی کہ دنیا میں امن آنا چاہیے. اور یہ بہت بڑی بات ہے کہ دنیا میں امن کی بہت ضرورت ہے.
1: باشی صاحب چلتے ہیں آگے، ہمارے پاس 5 منٹ باقی.
2: جی جی ضرور ضرور.
1: نوبل پرائز جو ہے وہ ناوی پلاری کو دی گئی ہے، وہ انڈیا سے شاید ان کا تعلق ہے،
2: اور نہیں وہ ساؤتھ افریقہ
1: رہتی ہیں وہاں پہ.
2: نہیں وہ ساؤتھ افریقہ میں پیدا ہوئی ہیں،
1: پیدا ہوئی ہیں وہاں.
2: پہلے انہوں نے جب وہ بڑی ہوئی یونیورسٹی میں انہوں نے تعلیم کی، تو انہوں نے سب سے پہلے جو ہے نیلسن منڈیلا کی رہائی کے لیے بڑی کوشش کی، ابھی ان کی 85 سال عمر ہے. اس کے بعد وہ انٹرنیشنل کورٹ میں رہی ہیں، اور مزے کی بات یہ ہے رضا بھائی، وہ پہلے شخص ہیں جنہوں نے کمیشن بنا کے اسرائیل نے جو غزہ میں کیا اس کے اوپر، سب سے پہلے انہوں نے یہ کہا تھا کہ اسرائیل غزہ میں جینوسائڈ کر رہا ہے.
1: اچھا بشیر صاحب، ان کو جو ہے وہ نوبل پرائز دیا گیا جبکہ ہماری پاکستان کی فارم 47 کی حکومت جو ہے انہوں نے بڑا زور لگایا کہ جناب مسٹر ट्रंप साहब को जो है वो नोबेल प्राइज जो है वो दिया जाए।
2: ट्रंप बड़े गुस्से में, आपको पता है उसने कहा है, उसने कहा इसको क्यों नहीं दिया तुमने, मुझे क्यों नहीं दिया,
1: वो कहते हैं मैं तो इसको जानता ही नहीं हूँ। तो बाशी साहब
2: बेवकूफ़ी वाली बात है, उसको दुनिया जानती है, उनको ये कहना कि मैं उसको नहीं जानता, इसका मकसद है कि तुम खुद बेवकूफ़ हो।
1: तो बाशी साहब, ट्रंप साहब को नोबेल प्राइज़ पाकिस्तान दिलवाने में कामयाब होगा कभी?
2: सवाल ही पता, कभी नहीं। देखिए नोबेल पीस प्राइज़ जो कमेटी है वो मुल्कों की ख्वाहिशात पे नहीं अमल करती, हालांकि मैं ख़ुद एतराज़ करता हूँ कि कई दफ़ा नोबेल पीस प्राइज़ जो दिया जाता है वो ऐसे लोगों को दिया जाता है जो वेस्टर्न ख्यालात के हक में होते हैं। लेकिन अब ये गाज़ा की वजह से अब वो सिचुएशन काफ़ी चेंज हो गई है, इसलिए मैं ये समझता हूँ कि अगर नोबेल पीस प्राइज़ अगर अहमदा मिलना चाहिए तो इमरान ख़ान साहब को मिलना चाहिए, जिन्होंने पिछले कितने अरसे से वहाँ पे जमहूरियत के लिए कोशिश की है। देखिए प्रेसिडेंट ट्रंप तो हर बात में मैं ये कर दूंगा, मैं ईरान की सकाफत को मिटा दूंगा, मैं वो कर दूंगा, वो बड़के मारने में बहुत तेज़ हैं, लेकिन वो अमली तौर पर वो उनको पता है कि उनको कभी नोबेल पीस प्राइज़ नहीं।
1: हम पाकिस्तानी जो हैं वो एक नवा नोबेल प्राइज़ भी जो है वो दे सकते हैं जनाब ट्रंप साहब को पाकिस्तान बुला के,
2: उसको मानेगा कौन?
1: देखिए
2: आपको पता है रशिया ने शुरू किया था लेनिन पीस प्राइज, फिर वो थोड़े से चलता रहा, उसके बाद ख़त्म कर दिया। लेकिन ये है कि ये जो मिसेस पेले को मिला है ये बहुत डिज़र्विंग है और पूरी दुनिया इसकी तारीफ कर रही है। मैंने पहली दफ़ा देखा है कि एक नोबेल पीस प्राइज मिलने वाले की इतनी तारीफ की जा रही है पूरी दुनिया में उसको। लेकिन नतन्याहू और ट्रंप साहब बड़े गुस्से में हैं और वो इस अंडरस्टैंडेबल, क्योंकि उनको तकलीफ जो हुई है कि एक ऐसे शख्स को प्राइस मिला है जो उनको उन पे जो है रोशनी डाली।
1: वैसे बाशी साहब इन दोनों को ना एक बच्चों वाली चूसनी नहीं होती,
2: वो हाँ वो प्राइस देना चाहिए, बच्चों की चूसनी वाला प्राइस है। वेरी
1: अच्छा बाशी साहब, आखिर में एक और सालगिरह थी कल, जनाब हमारे बहुत ही प्यारे मोहतरम दोस्त कुलीग अंकल नसर मलिक साहब जो हैं उनकी कल 79वीं सालगिरह थी।
2: अच्छा मैं हमेशा ही समझता था कि वो 74-75 साल के हैं, क्योंकि नौजवान लगते हैं बहुत, तो वो तो मेरी उम्र के करीब पहुंच गए हैं वो 79th। तो हम रेडियो वतन की तरफ से, टीवी नई दिल्ली की तरफ से जनाब नसर मलिक साहब को उनकी सालगिरह मुबारक कहते हैं। कल भी हमने उनको उनके साथ जो डिनर किया था बड़ा मज़ा आया और बड़ी खाना भी बड़ा लजीज था। आपका बहुत बहुत शुक्रिया कि आपने इनिशिएटिव लिया और रेडियो की टीम को वहाँ पे लेके गए और बड़ी अच्छी बातें हुई मुझे। आई रियली लाइक इट वेरी मच, इट वॉज़ वेरी नाइस। तो क्योंकि अभी हमारा अगला प्रोग्राम भी मलिक साहब के साथ है तो हम पहले ही उनको जो है सालगिरह मुबारक कह देते।
1: और बाशी साहब जितने भी हमारे दोस्त बहन भाई जिनकी भी पाकिस्तानी कम्युनिटी में सालगिरह थी या आने वाली है उन सब के नाम एक गाना करते हैं और उसके बाद बाशी के संग प्रोग्राम दे के हाज़िर होते हैं। सामीन नाज़रीन चंदी लम्हों के बाद हम आपकी खिदमत में दोबारा हाज़िर होते हैं। एक बहुत ही खूबसूरत सालगिरह का गाना है वो तमाम उन दोस्तों के लिए जिनकी सालगिरह है या थी उन सब के नाम। आप और हम वतन एक संग, नए रंग नई उमंग। हमारा टेलीफोन नंबर है 33 21 29 84, ईमेल रेडियो स्नैपलाई हम वतन।